0: अभी आप सुन रहे थे शहंशाहे जज्बात दिलीप कुमार के यौमे वफात पर। ये फीचर तहरीर जनाब इदरीस अहमद खान की थी और पेशकश थी अली मोहतशिम रजा की। ये फीचर का पहला हिस्सा अभी आपने सुना, इसका दूसरा और आखिरी हिस्सा कल दिन में 11:30 पर नशर होगा। यह आकाशवाणी की उर्दू सर्विस है, अब खबरें नशर की जाएंगी।
1: ये आकाशवाणी है, अब आप मोहम्मद कौनैन हैदर से खबरें सुनिए। पहले इस वक्त की खास खास खबरें। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने जकार्ता में इंडोनेशिया के सदर प्रबोवो सुबियांतो के साथ वफ्द की सतह की बातचीत की। उम्र दाखिला और इमदाद बाहमी के मरकजी वजीर अमित शाह ने कहा है कि पिछले 5 वर्षों के दौरान इमदाद बाहमी की वजारत ने इमदाद बाहमी के शोबे से वाबस्ता तकरीबन 30 करोड़ अफराद की जिंदगी में नई तवानाई पैदा की है। वजीर ख्वाजा डॉ एस जय शंकर और बहरीन के शाह हमद बिन ईसा अल खलीफा ने दो तरफा शराकत दारी को मजीद मजबूत बनाने के तौर तरीकों पर बातचीत की। पाकिस्तान के जेर कब्जा कश्मीर में मुजाहिरीन ने पाकिस्तान की हुकूमत को 48 घंटे का अल्टीमेटम दिया है। उन्होंने खबरदार किया है कि अगर उनके मुतालबात पूरे नहीं किए गए तो 9 जुलाई को हतमी और फैसला कुन एहतजाज किया जाएगा। भारत ने पटाया में मुनाकदा 20 साल तक की उम्र के एशियाई कुश्ती चैंपियनशिप में शानदार कारकर्दगी का मुजाहरा करते हुए सोने के 4 तमगों समेत 20 तमगे जीते हैं और फीफा वर्ल्ड कप में स्पेन पुर्तगाल को 0-1 1-0 देकर क्वार्टर फाइनल में पहुंच गया है, जबकि बेल्जियम ने अमेरिका को 4-1 से हराकर क्वार्टर फाइनल के लिए क्वालिफाई कर लिया है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने जकार्ता में इंडोनेशिया के सदर प्रबोवो सुबियांतो के साथ दो तरफा ताल्लुकात के पूरे मंजरनामे का जायजा लेने और दोनों मुल्कों के दरमियान जामे स्ट्रेटेजिक शराकत दारी को नई रफ्तार देने के लिए वफ्द की सतह की बातचीत की। दोनों रहनुमाओं ने बाहमी दिलचस्पी से मुतालिक उमूर में इश्तराक को मजीद बढ़ाने के मकसद से मुफाहमत नामों का तबादला भी किया। जकार्ता में एक मुश्तरका प्रेस कॉन्फ्रेंस में इंडोनेशिया के सदर प्रबोवो सुबियांतो ने वज़ीर-ए-आज़म नरेंद्र मोदी को जमहूरी इंडोनेशिया के आला शहरी एजाज बिंटांग आदिपूर्णा से नवाजा है। जहां मोदी सदर प्रबोवो की दावत पर इंडोनेशिया के 3 रोजा सरकारी दौरे पर कल जकार्ता पहुंचे। वज़ीर-ए-आज़म नरेंद्र मोदी कल मशहूर प्रम्बनन मंदिर जाएंगे। यूनेस्को के आलमी सकाफती विरसे की फहरिस्त में शामिल यह तारीखी मंदिर दुनिया भर से आने वाले सयाहों के लिए तवज्जो का मरकज बना हुआ है। 9वीं सदी की शानदार हिंदू तर्ज तामीर के लिए मशहूर यह मंदिर इंडोनेशिया के सबसे अहम सकाफती मकामात में से एक है। यहां आए कई गैर मुल्की सयाहों ने भारत के तई अपनी दिलचस्पी का इजहार करते हुए कहा कि वो भी भारत की अजीम तहजीब और सकाफती विरसे को करीब से देखने के लिए भारत आना चाहते हैं। भगवान शिव विष्णु और ब्रह्मा के नाम से मनसूब प्रम्बनन मंदिर भारत और इंडोनेशिया के दरमियान सदियों पुराने तहजीबी और सकाफती रवाबित की अलामत है। उम्र दाखिला और इमदाद बाहमी के मरकजी वजीर अमित शाह ने कहा है कि गुज़श्ता 5 वर्षों में इमदाद बाहमी की वजारत ने मुल्क के इमदाद बाहमी के शोबे से वाबस्ता तकरीबन 30 करोड़ लोगों की जिंदगी में नई तवानाई और उम्मीद पैदा की है। नई दिल्ली में इमदाद बाहमी की वजारत के 5वें यौम तासीस की तकरीब से खिताब करते हुए जनाब अमित शाह ने कहा कि वज़ीर-ए-आज़म नरेंद्र मोदी की जानिब से 2021 में कायम की गई इमदाद बाहमी की वजारत ने मुल्क के इमदाद बाहमी निजाम को जदीद शफाफ टेक्नोलॉजी पर मबनी और मुसाबिकती बना दिया है। उन्होंने कहा कि वजारत ने इमदाद बाहमी के शोबे को दरपेश अहम चैलेंजेस की निशानदेही की, नीज इसकी तरक्की और मसाइल के हल के लिए एक जामे रोड मैप तैयार किया और ऐसी असलाहत नाफिज की जिन्होंने पूरे इकोसिस्टम को नई शक्ल दी। अमित शाह ने मजीद कहा कि जब भारत 2047 में अपनी आजादी की 7 साल तकरीबात मनाएगा तो इमदाद बाहमी की तहरीक एक खुशहाल भारत की मजबूत बुनियाद साबित होगी। 6 जुलाई 2021 को इमदाद बाहमी की वजारत के क्याम को याद करते हुए जनाब अमित शाह ने कहा कि इस फैसले ने इमदाद बाहमी के शोबे से वाबस्ता लाखों अफराद के 75 साल के इंतजार को खत्म कर दिया है। जनाब शाह ने कहा कि इमदाद बाहमी के शोबे को दहाइयों से नजरअंदाज किया जा रहा था, تاہم امداد باہمی کی وزارت نے اس میں نئی جان ڈال دی ہے۔ انہوں نے اس تنقید کو بھی مسترد کیا کہ وزارت ریاستوں کے اختیارات میں مداخلت کرے گی۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے بحرین میں شاہ حمد بن عیسیٰ آل خلیفہ سے ملاقات کی اور دونوں ممالک کے درمیان دو طرفہ شراکت داری کو مزید مضبوط بنانے کے طور طریقوں پر بات چیت کی۔ ڈاکٹر جے شنکر قطر سے بحرین پہنچے ہیں۔ یہ ان کے چار خلیجی ملکوں کے دورے کا دوسرا مرحلہ ہے جو 5 سے 10 جولائی تک جاری رہے گا۔ اس دورے میں قطر، بحرین، کویت اور عمان شامل ہیں۔ ڈاکٹر جے شنکر نے بحرین کے شاہ کو صدر جمہوریہ دروپدی مرمو اور وزیر اعظم نریندر مودی کی جانب سے نیک تمنائیں پیش کی اور بحرین میں مقیم بھارتی برادری کی سلامتی، تحفظ اور فلاح و بہبود کو یقینی بنانے پر ان کا شکریہ ادا کیا۔ اس موقع پر ڈاکٹر جے شنکر نے بحرین میں مقیم بھارتی برادری کے افراد سے ملاقات بھی کی۔ اپنے اس دورے کے دوران ڈاکٹر جے شنکر مذکورہ چار خلیجی ملکوں کے وزرائے خارجہ اور اعلی قیادت سے ملاقات کر رہے ہیں تاکہ دو طرفہ تعلقات کو مزید فروغ دیا جا سکے اور علاقائی حالات و واقعات کے ساتھ ساتھ باہمی دلچسپی کے مختلف امور پر تبادلہ خیال کیا جا سکے۔ جموں کشمیر میں جاری شری امرناتھ جی یاترا کے لیے عقیدت مندوں کا چھٹا قافلہ آج صبح سخت سیکیورٹی انتظامات کے درمیان جموں کے بھگوتی نگر بیس کیمپ سے روانہ کیا گیا۔ آکاشوانی جموں کے نامہ نگار نے اطلاع دی ہے کہ اس میں مجموعی طور پر 8,815 یاتری شامل ہیں جو کشمیر میں واقع پوتر امرناتھ گفا کے درشن کے لیے روانہ ہوئے۔ ان میں سے 3,989 یاتری بالتل کے راستے سے جبکہ 4,826 یاتری پہلگام سے یاترا کے لیے روانہ ہوئے۔ یاتریوں کی محفوظ اور آسان آمد و رفت کے لیے 363 گاڑیوں کا بندوبست کیا گیا ہے۔ پولیس، سی آر پی ایف اور دیگر سیکیورٹی کی ایجنسیوں کی سخت نگرانی اور حفاظت کے درمیان دونوں راستوں سے روانہ کیا گیا ہے تاکہ دونوں راستوں پر یاتریوں کے محفوظ سفر کو یقینی بنایا جا سکے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ پاکستان کے قبضے والے کشمیر میں جاری شدید سیاسی بحران کے دوران جموں کشمیر جوائنٹ عوامی ایکشن کمیٹی جے اے اے سی نے پاکستان حکومت کو 48 گھنٹے کا وقت دیتے ہوئے کہا ہے کہ اگر ان کی شرائط کو پورا نہیں کیا گیا تو 9 جولائی کو بڑا اور آخری فیصلہ کن احتجاج کیا جائے گا۔ ایک باضابطہ بیان میں کمیٹی نے اعلان کیا کہ اس کا احتجاج تب تک جاری رہے گا جب تک اس کے مطالبات پورے نہیں ہو جاتے۔ اس کمیٹی نے پاکستان کے قبضے والے کشمیر کی رہائشیوں اور کشمیری برادری کے ارکان سے 9 جولائی کو احتجاج میں شرکت کرنے کے لیے اپیل کی ہے۔ اتوار کو پاکستانی حکومت کی سخت کارروائی اور پی او کے میں 600 سے زیادہ کارکنان کی گرفتاریوں کے خلاف احتجاج کرنے والے لوگوں پر پاکستانی فوج کا ظالمانہ رویہ اور شدید ہو گیا۔